0: ये भारत की मजमुई घरेलू पैदावार GDP आलमी उथल पुथल के बावजूद रवा माली साल की पहली सहमाही में 7.8% तक पहुंच गई। बिहार और झारखंड तवील अरसे से चले आ रहे तनाजे का तस्फिया करते हुए सोन नदी के पानी की तकसीम से मुतालिक माहदे पर पहुंच गए हैं। और नेपाल में अचानक सैलाब के सानहे में मरने वालों की तादाद 900 से तजावुज कर गई है। राहत और बचाव के साजो सामान की कमी के दौरान 4000 से ज्यादा अफराद अब भी लापता हैं। इसके साथ ही खबरों का ये
1: इंजो दिल्ली दुरुद सलाम बर शुमा शनंदगान अजीज برنامه شامگاهی ما در ساعت 9:30 دقیقه هند برای با ساعت 7:30 دقیقه تهران الى ساعت 11 هند برای با ساعت 9 تهران پخش می گردد. این بخش فارسی برنامه‌ریزی آکاشوانی برنامه شامگاهی خود را روی امواج کوتاه در ردیف 9620 کیلوهرتز پخش می کند. برنامه شب ما عبارت از یک آهنگ هندی، اخبار هند و جهان، ترانه فارسی، تفسیر روز، برنامه آموزش هندی توسط رادیو، برنامه اسپات لایت، یک ترانه فیلمی هندی، برنامه ترانه های فیلمی هندی، اخبار جهان و اهم اخبار. شنوندگان عزیز، اینک برنامه شامگاهی خود را با یک آهنگ جالب هندی به راه می‌اندازیم.

0: ये जरा सी खरोच पर जख्म करते हैं। मैंने तो सुना था एयरफोर्स के लोग बहुत बहादुर होते हैं।
1: तब तो आपने ये भी सुना होगा कि एक छोटा सा जख्म बहुत गहरा दाग बन सकता है और एक छोटी सी मुलाकात जीवन भर का साथ बन सकती है।
2: أصبحني الكرام ضمن برنامج الأغاني والموسيقى الهندية، تستمعون أغاني هندية في ألحان الفنانين والمطربين الهنود. واستمرارا لهذه السلسلة الغنائية أقدم إليكم أغنية أخرى في ألحان الفنان كومار شانو.